این بخانی نبر چینی بشاک می بازه گلای کخن این بخانی بکن نا سن ساوی منه تای اونی بیتی برای رب و شن جاگو تای این خواه آبا رو اپنا سن بای بای که کھلای تان کسن سایمان چو گیا این نسن برا برا شن گنه تای تو بشاک های تنگارا این بسلنی خواه شادان تک پاس کھلایو پوزر نای बखने रखो फोमनी बखर रखो फोमनी अब रखो सामने को करें चा अब जब तुम चु इन बताने बस लेने यंग शा खोचा बताने में बिठी रख बाबू क्षम जाते तुमना अब इसलिए बकुर बाई सार रखो सनम जागो माय मुझे तुम खाते तुम गो बिठी रखे दलाई साव अब इतनी के खाता दिन का शा बहाई बतुमना अब बहाई बना यंशा खोक्षा रख थे माथाने इन बिसले नो संयुज्य फसल रख रहो अब बताई करन बिसले ना नाने पिया इन बताई बिसले ले दिन बुखान तलावना मानो तानी हंदा इन बताई ना तो सतो की रक्षा करके बिसले तलावने खिबिक जा बिसले नो तो खिबिक लग माने संग खोजा वो सामंगो फनाने माने और बिसले नो खोजा पुरे बिसले या बहन सब जगह तो हाँ अथवा माता रोग तो नरोग नांग रोतों अपने बसुन नहर थाई बहान हाँ के और जिया तो मनी लेते के तरोग नांग रोतों गलत निशाया और बिसलेना छातुंगे कहाँ के